0: مورو، نوشہرو، میرپور خاص، لاڑکانا، سکھر، گونج رہی ہے ہر جگہ پر سندھ کی آواز. جی اے ایف ایم 88 نیٹورک. छा तव्हां जो ख़्वाब आहे डॉक्टर ऑफ फिज़िकल थेरेपी, नर्स या हेल्थ प्रोफेशनल बणजण? त पोइ तव्हां लाइ आहे हिकु बहितरीन मौक़ो. सखर जो मोतबर इदारो सिराजुद्दीन इंस्टीट्यूट ऑफ प्रोफेशनल स्टडीज में हिन सेशन लाइ दाख़िलाऊं जारी आहिनि. चार सालनि जा डिग्री प्रोग्राम्स जी बी एस एन, जी बी एस एम, पंज सालनि जो प्रोफेशनल प्रोग्राम डॉक्टर ऑफ फिज़िकल थेरेपी डी पी डी, ॿिनि सालनि जा डिप्लोमा प्रोग्राम्स एल एच वी, सी एम डब्ल्यू, सी एन ए. ख़ासि سہولتوں، اسکالرشپس موجود. بن سالن جے کورسز میں ایڈمیشن بالکل فری. جنے تا ڈی پی ڈی پروگرام میں صرف 10,000 روپیہ داخلہ فیس، ائیں فیس سیمسٹر صرف 60,000 روپیہ. ہتے تواں کے ملندا ایئر کنڈیشنڈ کلاس رومز، جدید لیبارٹریز، مکمل لائبریری، تجربہ کار فیکلٹی، ہاسٹل، پک اینڈ ڈراپ، ائیں فیزیوتھراپی او پی ڈی جی بہترین سہولت. ہی ادارو سندھ حکومت جے ہیلتھ ڈپارٹمنٹ کا منظور شدہ، ائیں پاکستان نرسنگ اینڈ مڈ وائفری کاؤنسل کا تسلیم شدہ لیاقت میڈیکل یونیورسٹی جو ڈگری یافتہ آہے. یاد رکھو، سیٹس محدود آہن، تہیں کرے پینجے روشن مستقبل لائے اڈوی داخلہ وچو. ایں ایک خاص گال، ایتے میڈیکل جا شارٹ کورسز، او ٹی، ہیلتھ ٹیکنیشن، ایں بیا سب کورسز پڑھ تھیندا آہن. ایڈریس سراج الدین ایجوکیشنل کمپلیکس، سیکٹر 5، سکھر ٹاؤن شپ، مین بائی پاس روڈ، سکھر. رابطو 0711-56-35-642، ایں 0310-81-66-111.
1: होम्योपैथिक इलाज बगैर के साइड इफेक्ट जे तजुर्बेकार होम्यो डॉक्टर आजम अली मुगल अवां जे शहर सखर में मेदे जा मसला, गैस, बदहजमी, कब्ज, खूनी ऐं बादी बवासी, ज़नाना बीमारन समेत ॿियनि मर्ज़न जो इलाज करे रहियो आहे. रोज़ाना सुबुह 9 बजे खां शाम 5 बजे ताईं जुमो मोकल. एड्रेस अली होम्योपैथिक क्लिनिक, वेझो.
2: دریائے سندھ کی لہروں کے سنگ رواں دواں، یہ ہے محبت و یکجہتی کا پیغام یہاں وہاں. جی ایف ایم 88 نیٹ ورک، سندھ کی آواز.